0: بہترین وقت ہے اس بائرز مارکیٹ میں. اگر آپ گھر خریدنا چاہتے ہیں تو ٹیم بھٹی سے رابطہ کیجیے. صحیح مشورہ اور پروفیشنل سروسز, کال ارشد بھٹی 416-300-5600 یا طلحہ بھٹی 647-295-7861. فار آل یور ریئل اسٹیٹ نیڈس کال ٹیم بھٹی 416-300-5600 اور 647-295-7861.
1: If you are involved in a car accident or a slip and fall, you can speak to a lawyer directly. Call Muhammad Alam, barrister at law and personal injury lawyer at Alam Law Office. No fee unless he wins your case. For free advice, call 416-625-2636. That's 416-625-2636.
0: Village Taste, 4141 Dixie Road, Unit 10 and 11, Mississauga, Dixie or Burnham Thorpe intersection. Authentic Pakistani cuisine in a very traditional setting. 50 se 60 items ka buffet jisme har dish shamil hai. Iske alawa aap take out aur catering bhi karwa sakte hain. Village Taste mein maujood party hall jisme aap wedding, birthdays ya koi bhi corporate event arrange kar sakte hain. Open 7 days a week. For more information call Faisal Chatta 905-232-3663. It's 905-232-3663. Village Taste, 4141 Dixie Road, Mississauga.
2: अपने मकान की नेक्स्ट मंथ क्लोजिंग है, कुछ सोचा है टीवी और अप्लायंसेस कहाँ से लेने हैं?
3: हाँ हाँ, ब्रैम्पटन टीवी एंड अप्लायंसेस, जहाँ स्पेशल सेल चल रही है. टीवी, फ्रिज, वॉशर ड्रायर, किचन रेंज हुड, माइक्रोवेव, सारा कुछ मिल जाएगा बहुत ही रीजनेबल प्राइस पे.
2: सेल तो अब चल रही है पर हमें चाहिए नेक्स्ट मंथ.
3: आज के रेट हम लॉक भी करवा सकते हैं.
2: दैट्स वंडरफुल.
3: वहाँ से सेल फोन और इंडिया भेजने के लिए 220 वोल्ट का सारा सामान भी मिल जाएगा.
2: ब्रैम्पटन में ये कहाँ पे है?
3: ऑन बोवे हेड, जस्ट वेस्ट ऑफ McLaughlin. Telephone 905-450-2828 or visit BramptonAppliances.ca.
0: الکرم جیولرز. اگر آپ کو دبئی اور مڈل ایسٹ جیسے زیورات کی تلاش ہے تو اب آپ کو دور جانے کی بالکل ضرورت نہیں. آج ہی ہمارے مسیساگا رجوے کے اسٹور پہ تشریف لائیے. الکرم جیولرز, جہاں آپ کو ملیں گے سونے کے بہترین کنگن, کڑے, جھمکے, ہار اور سونے کے بہترین سیٹس. شادی ہو یا مہندی یا کوئی بھی فنکشن, آپ کی پسند کے تمام زیورات آپ کو ہمارے اسٹور پر موجود ملیں گے. آج ہی وزٹ کیجیے الکرم جیولرز, 3465 پلاٹینیم ڈرائیو, یونٹ 99, مسیساگا. 905-828-0009. It's 905-828-0009. Your login ho alkaramjewelers.ca. Alkaram Jewelers, farmaish aap ki guarantee hamari.
4: Apne pyar

0: اپنے خوشی کے لمحات کو یادگار بنائیں۔ آئیکون ایونٹ اسپیس میں شادی، مہندی، ریسپشن، برتھ ڈے پارٹیز، کارپوریٹ ایونٹس، غزل اور قوالی نائٹس یا کسی بھی تقریب کے لیے 3 خوبصورت اور شاندار ہالز ہیں، جہاں 1200 تک گیسٹس کی بھرپور مہمان نوازی کر سکتے ہیں۔ تمام حلال ڈشز پاکستانی شیف کی نگرانی میں روایتی ذائقوں کے ساتھ تیار کی جاتی ہیں۔ ان ہاؤس سٹیجنگ، آڈیو ویژول سسٹم، 10 پروجیکٹر سکرینز، مکمل ٹیکنیکل سپورٹ کے ساتھ۔ بہت ہی کنوینئنٹ لوکیشن 6887 ڈکسی روڈ، مسساگا، ایمپل پارکنگ اور کلوز ٹو ہائی ویز۔ فار مور انفارمیشن اینڈ بکنگ کال مسٹر عالم 4374252500 اور برمپٹن میں کوئنز مینر ایونٹ سینٹر 2 آکشن لین برمپٹن۔ فار مور انفارمیشن کال 416-814-3600۔ کوئنز مینر ایونٹ سینٹر۔ Pride of Mississauga Barbecue Tonight Restaurant, 35 Dundas Street West, Highway 10 اور Dundas کے انٹرسیکشن Mississauga میں۔ Barbecue کا اصلی مزہ Barbecue Tonight پر۔ چرگا، لاہوری فش، چپلی کباب، کڑاہی گوشت، چکن تکہ مسالہ، چکن بریانی، سیخ کباب، رشمی کباب، چکن بوٹی، چکن تکہ، بہاری کباب، لیمب چاپس، افغانی تکہ، نہاری اور بہت کچھ۔ خوبصورت کشادہ پیٹیو Barbecue Tonight Restaurant, 905-268-0088۔ It's 905-268-0088, Highway 10 or Dundas intersection, Mississauga.
1: Sirf mortgages. That's Rajiv Talwar, the mortgage superstar. Mortgage residential, low ya commercial, for customized mortgage solutions, choose Rajiv Talwar. Mushkil se mushkil mortgage ho, last minute deal ho, ya apne credit issues ho. Rajiv Talwar ka wasi ilm aur tajurba aapka kaam aasan kar dega. To yaad rakhiye, mortgage unse mat lijiye jo mortgage bhi karte hain, balki mortgage sirf unse lijiye jo mortgage hi karte hain. Call Rajiv Talwar of leading edge mortgage experts, 905-819-1001
2: License number 12374. جی ہاں، رائے تلوار صاحب موسٹ ٹرسٹڈ اینڈ ویل نون، ویری پاپولر ساؤتھ ایشین بروکر ہیں مارٹگیجز کے حوالے سے۔ اور مارٹگیج کا کوئی بھی کام ہو، کسی قسم کا کام ہو، لاسٹ منٹ کی مارٹگیج ہو، آپ ان سے رابطہ کیجیے۔ آن دا فون ہی آپ کو بتا دیں گے کیا پاسبلٹی ہے، اور اگر آپ سے وعدہ کرتے ہیں تو وعدہ پھر پورا کرتے ہیں۔ 905-819-1001 کے نمبر ہے، ویری رناؤنڈ مارٹگیج بروکر ہیں۔ خوش آمدید کہیں گے راجیو بھائی، ویلکم یو ان ویری پاکستان ٹورانٹو۔
3: بڈی صاحب گڈ ایوننگ، تھینک یو ویری مچ۔ ہائی لسنرز، کیسے ہیں آپ سب؟
2: بہت شکریہ آپ کا۔ اور پھر آلموسٹ آفیشیلی کہہ ہی دیں کہ کینیڈا جو ہے ریسیشن میں آ گیا ہے اور آلموسٹ اعلان بھی ہو گیا ہے، تو افیکٹ کیا ہے اس کا اکانومی پہ، ریئل اسٹیٹ پہ؟ اب چھٹا مہینہ تو آ گیا ہے، تو باقی جو سال ہے وہ کس طرح سے گزرے گا، کیا افیکٹس ہو سکتے ہیں؟
3: دیکھیے سر، 2022-23-24 ریٹ آف انٹرسٹ ہائی رہے ہیں، زبردست ہائی رہے ہیں۔ پرائم 7.2% تک پہنچ گیا تھا،
2: بالکل ٹھیک۔
3: انفلیشن اتنی سٹبن تھی اور فیملیز کے اوپر گروئنگ فائنانشیل پریشر آل اوور کینیڈا ان دی ہاؤس ہولڈز، اتنی سب کچھ جو چلے جا رہا تھا، چلے جا رہا ہے، رک نہیں رہا ہے۔ اور آپ کو معلوم ہے پچھلے 8-10 مہینے سے ہم ڈسکس کر رہے ہیں کہ دس از اے ویری بیڈ ایئر فار رینیولز ان کینیڈا۔ 2 million مورگیجز رینیو ہونے والی ہیں، اور یقین جانیے بہت سارے لوگ، سو مینی پیپل آر گوئنگ ٹو لوز دیئر ہومز دس ایئر۔ ناٹ اے ویری گڈ نیوز، بٹ یس اٹ از۔ اور اب آفیشلی اناؤنس ہونا ہی تھا سر، اٹ واز ایکسپیکٹڈ، ریسیشن از ہیئر۔ دیکھیے ریسیشن کیا ہے، دو یا مور دین 2 quarters میں اگر نیگیٹو گروتھ آتی ہے، that is called recession, and we have crossed the 2 quarters aur ab recession official aa gayi hai. Job market bahut zyada niche hai, housing to bura hi hal hai, you know, discuss karne ki bhi zarurat nahi hai, kya kehta hai uske upar. Iska jo impact hone wala hai sir, big impact is going to happen on consumer spending. Consumer spending down niche jayegi to GDP aur niche chali jayegi, kyunki log kharcha hi nahi karenge. So the GDP is going to go down. Labor market mein aur zyada girne ki umeed hai, kyunki jo businesses expand kar rahe the, jo karna chahte the, jo labor force hire karte the, they are not going to do it now. They are not going to expand, they are not going to do. Har focus har aadmi ka aaj ki date mein cash flow pe aa gaya hai. Cash flow, flexibility and long term planning. Market dekhi, gas lagbhag 189-190 ke aas paas baithi hai, theek hai. War ka koi bharosa nahi kab dobara shuru ho jaye, jaise news aati hai ek din theek hai, dusre din phir kharab ho jata hai sir. So things are going in again अ वेरी रॉन्ग डायरेक्शन. बट सर ये बार बार मैं तो यही कहता हूँ कि देर इज ऑलवेज लाइट एट द एंड ऑफ द टनल. आएगी जरूर. लोग मुझसे हर बार ही पूछते हैं आपने पिछले साल कहा था ठीक हो जाएगा. देखिए मैं क्या कर सकता हूँ सर. यू नो व्हाट, थिंग्स आर गोइंग बैड. इट्स एन इंटरनेशनल इकोनॉमी. मैं सारी दुनिया खराब है इस समय. कोई भी आदमी ऐसा नहीं मिलता जो कहे कि मैं बहुत हैप्पी हूँ. मेरे पास भट्टी साहब, मैं क्लाइंट्स को सुनने वालों को बताना चाहता हूँ, हर रोज एक क्लाइंट को कम से कम मना करता हूँ कि आपकी मॉर्गेज नहीं हो सकती. क्यों? क्योंकि घर रह गया 8 लाख का, मॉर्गेज 1 मिलियन की. अभी क्या कर लोगे उसका?
2: सही.
3: कुछ नहीं कर सकते उसका. वो घर जाएगा ही जाएगा. बचाने की कोई सूरत नहीं है अनलेस वी हैव मल्टीपल प्रॉपर्टीज या किसी और से पैसे निकाल के इसको पूरा किया जाए. ब्रैम्पटन में इस समय डेलिंक्वेंसी रेट इज 64% इंक्रीज. ऑन्टेरियो में 52% और नेशनली 32%. सो ब्रैम्पटन इज द लाइक हॉट मार्केट है जहां डेलिंक्वेंसी यानी कि 3 महीने से ज्यादा से लोग पेमेंट घर की नहीं कर पा रहे हैं. ना सिर्फ घर की बट्टी साहब, कारों की भी पेमेंट नीचे जा रही.
2: अच्छा,
3: है. ऑटो में भी बिग टाइम डेलिंक्वेंसी है. दिस इज अ रेसिपी टू डिजास्टर. लोगों को सलाह सिर्फ यही दूंगा कि अपने कैश फ्लो को ठीक रखें. किसी भी हालत में कीप मनी विद यू, बिकॉज दिस वी आर गोइंग थ्रू अ वेरी वेरी वेरी वेरी टफ टाइम.
2: बिल्कुल ठीक.
3: शायद जो लोग 50 प्लस हैं उनकी लाइफ में इतनी बड़ी डिसीजन दोबारा ना आए क्योंकि वो पार हो चुके होंगे तब तक. बट दिस को इससे निकलना जरूरी है. कीप योर कैश फ्लो टाइट, कीप योर कैश फ्लो गुड. इनफैक्ट और अगर आपके घर की मॉर्गेज की रिन्यूअल, पहले तो 2026 बोल रहा था, 2027 एंड तक भी आने वाली है.
2: ओके.
3: उसको अभी बात करें सर हमसे आके. क्या होने वाला है आगे? गॉड नोज व्हाट इज गोइंग टू हैपन. इफ द वॉर स्टार्ट्स अगेन, गॉड फॉरबिड, थिंग्स कैन बी वेरी वेरी बैड. सो अपने फाइनेंसिस को ठीक रखें. कॉल मी बैक. 1 5-minute कॉल कैन सेव यू थाउजेंड्स एंड थाउजेंड्स एंड थाउजेंड्स एंड थाउजेंड्स ऑफ डॉलर्स. बैड टाइम बचने का तरीका है इफ यू एक्ट ऑन टाइम.
2: वही राइट. तो बस वो आखिरी सवाल तो आपने खुद ही बता दिया कि भाई जिम की रिन्यूअल आने वाली है, अभी लेट भी है, तो वो भी अभी रापता कर लें ताकि
3: 2027 के एंड तक की रिन्यूअल.
2: जी जी.
3: अभी अभी बात करें सर. डू नॉट, मे बी उस समय इक्विटी ना हो. आज अगर 1 मिलियन की मॉर्गेज और 9 लाख का घर है तो हो सकता है घर तब 6 लाख का रह जाए सर.
2: बिल्कुल.
3: तो क्या करेंगे? डू इट नाउ. कम टू मी, आई विल हेल्प यू. अगर बचने का चांस है, सेव योरसेल्फ. सर थैंक यू.
2: राइट, थैंक यू वेरी मच सर. बहुत शुक्रिया आपका. और अगले हफ्ते आपसे राजू भाई फिर बात करते हैं. थैंक यू. बहुत शुक्रिया.
3: इंशाल्लाह. लुकिंग फॉरवर्ड. थैंक यू.
2: नंबर नोट कीजिए जनाब, 9058191001, 9058191001, रेडियो पाकिस्तान टोरंटो, CMR 101.3 FM. अच्छा जनाब, अगर अमरीकी नुमाइंदगान ने ट्रंप के इख्तियारात महदूद करने की क़रारदाद मंजूर कर ली है, इसे बात करेंगे. लेकिन आपके लिए पेश कर रहे हैं आज की शायरी.